0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم مہراپور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجوئی مظہر اسکول سسٹم مہراپور جی وزٹ کریو ودیک رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور کانٹیکٹ نمبر
1: 3801-3865-453 Mehran Iron Store Halani Wholesale Depot A name to be trusted
2: Saria, Garder, Tier, Angle, Channel Patti, Lohi Darwaza, Silverja Chong, Cement, Reti, Kresh, Ai Rang Vagera, Bazar Khan Bariya Dastyab Ahin
1: Hane Yachu, Mehran Iron Store, Nazd Baloch Petrol Pump, National Highway Halani
2: Rabte Laye Proprietor Gulam Nabi Mughal 03003204372 Ai 02424601000
3: खुशखबरी हाणी अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन आई नहन एलर्जी कॉस्मेटिक आई वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर नमाज खां इशा जे नमाज ताई आई हर आचर ते सुबुह जो 9 वगे खां रात 8 वगे ताई मरीजन जो इलाज कंदा आहिन एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज़ रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहराबपुर वधीक राबते जे लाइ 0385-569-3000-83-88-5569
4: क्या देख रहे हो?
5: ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो।
4: बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600cc कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस इन भाई साहब की तरह बड़ा ख्वाब देखें 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं तो भाई साहब क्या समझे
6: बैंक अलबीब रिश्ता भरोसा
7: सुना तो के मुझे रो पाए तैयार थेना जो
8: तू आज भी हसी
7: थोड़ो पाए तो देखार
9: ना माँ माँ थकी पई आया
7: ना पुटा ही थकना है रत जी कमी है दिसता केडू ना फिको थी हुआ है तुझो चेहरो
9: छा कया माँ
7: छ महीना थी हुआ इन पुटा तू उम्मीद सा आई आई हाने वनी तो शुरू किया है फौलाद जी गोरी कच्चू भाजू खाईंदी कर पुटा तो के खबर है असा तो मेवन जो खलूब खाई विंदा हुआ सी उनन साई तो खून ठांदो है इनसा न तोखे कुछ थिंदो अ नई बा रखे पुट हाने तू मां थण वाली आही बहजो ख्याल रखन बेन खां प वधिक जरूरी है
8: मेरी बातें तेरे जिम्मे अब ये तुझको निभानी है
10: जदे मां पांजो ख्याल रखंदी आहे त सेहत नसलन ताई हलंदी आहे ही पैगाम कश फाउंडेशन ए कैनेडियन गवर्नमेंट जी तरफा पेश कयो वयो

0: ईरान जो आबनाए हमूस ते तेहरान जो हक तस्लीम करण ऐं जंग में थियल नुक़सान जे अज़ाले जो मुतालबो, पाबंदियूं हटाइण ऐं मुंजमद असासा बहाल करण जो बि मुतालबो। ईरानी सरकारी मीडिया अमेरिका खे ॾिनल जवाब जा तफ़सील जारी करे छॾिया। ईरानी मीडिया मूजिबि तेहरान अमेरिका ते वाज़े कयो आहे त ईरान पुरमन मक़सदनि जे लाइ यूरेनियम जे रचा तां हथ न खणंदो।
1: صدر ٹرمپ پاران ایران جو تجویزوں رد بعد عالمی مارکیٹ میں کچو تیل مہنگو تھی ویو ٹے سیکڑوں بعد بعد برنٹ تیل 105 ڈالر فی بیرل تھی ویو امریکہ میں وکرو تھن کچو تیل بھی مہنگو فی بیرل 99 ڈالر کا ودی ویو عالمی مارکیٹ میں تیل کی قیمتن میں ودی واد وارو امکان برقرار

0: કેને તે તાવને ખેરોસ અંડા ખરા જો મંજન જી માની મે સુફે દી જો તે જીઓ સ્કૂલ મે મુઆગર થકેલા થકેલા ના હોજે
1: બારન મે કમઝોરી અક્સર જરૂરી ગિઝાઈ જુઝન જી ઘટતાઈ હુંદી આહે જેકા ઉનન જે સિખણ જી સલાહિયત મે રંડક બનજે થી હી પેગામ કશ ફાઉન્ડેશન એ કેનેડિયન ગવર્નમેન્ટ જી તરફા પેશ કયો વયો
2: છા અહાં જો ચહેરો બેજાન આઈ ડલ લગે થો હાણે વક્ત આહે ચમકણ જો હેમે ડાયમંડ ગ્લો બ્લીચ ક્રીમ સા કુદરતી જુઝન સા તૈયાર કયલ જેકા દે કુદરતી નિખાર સાફ નરમ આઈ રોશન ચહેરો બહેરેઈ ઇસ્તમાલ મે ફર્ક મહેસૂસ કર્યો હેમે ડાયમંડ ગ્લો બ્લીચ ક્રીમ તહાં ભી ચમકાયો પહેજો ચહેરો જીએ હુજે હીરો હેમે ડાયમંડ ગ્લો બ્લીચ ક્રીમ ચહેરે જી અસલ ચમક જો રાઝ
3: ખોને તોખે મુજો રો પાય તૈયાર થેણ જો
4: તુ આજ ભી હસી
3: થોરો પાય તો દેખાર
5: ના માં માં થકી પઈ આયા
3: ના પુટા હી થક ના હે રત જી કમી આહે દિસતા કેડુ ના ફિકો થી વ્યો આય તોંજો ચહેરો
5: છા કયા માં
3: 6 મહિના થી વૈન પુટા તું ઉમીદ સાહી અઈ હાણે વની તો શરૂ કઈ આય ફોલાદ જી ગોરી કચ્ચુ ભાજુ ખાઈંદી કર પુટા તોકે ખબર હે અસા તો મેવન જો ખલું ખાઈ વિંદા હુઆ સે ઉનન સાઈ તો ખૂન ઠાંદો આહે ઇનસા ન તોકે કુછ થિંદો અ નઈ બહાર રખે પુટ હાણે તું માં થેણ વારી આહી પહેજો ખ્યાલ રખણ બેન ખાંપ વધી ક જરૂરી
4: હે મેરી બાતે તેરે જિમ્મે અબ યે તુજકો નભાની હે
1: જને માં પાંજો ખ્યાલ રખંદી આહે તો સેહત नस्लन ताई हलंदी आहे ही पैगाम कश फाउंडेशन ए कैनेडियन गवर्नमेंट जे तरफा पेश कयो वयो
6: मेरान आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
7: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तयाब आई
6: हाणे यचो मेरान आयरन स्टोर नज बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
7: राप्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 आई 02424601100
8: उम्मीद के दिए जलते हैं
9: रोशनी का काफिला मंजिल की तरफ गामजन मजहर स्कूल सिस्टम मेहरापुर शानदार तालीमी इमारत प्रोफेसर कुर्बान अली मेमन एयर कंडीशन्ड एकेडमिक ब्लॉक का इनेकार मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला सरसब्ज बागीचा बेहतरीन फर्नीचर शानदार कंप्यूटर फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जा एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिल तहसीन नतायज खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले स्टडी टूर्स अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजर स्कूल सिस्टम मेहरापुर का विजिट करें مزید رابطے کے لیے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم 03000002724 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور 03013865453
2: ارشاد آٹوز آئی ہونڈا شوروم مہراپور ہونڈا موٹر سائیکل جو پر اعتماد ائی با اختیار ادارو ارشاد آٹوز ائی ہونڈا شو روم مہراپور نئین موٹر سائیکل جی سیل کمپنی جے مقرر کر ریٹ تے دستیاب ہے سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائزڈ جیپنیز ٹیسٹنگ مشین ذریعے جہ میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائزڈ جاپانی مشین ذریعے کئی ونی تھی ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی ارشاد آٹوز حالانی روڈ مہراپور رابطے دے لائے 03201800003

0: مروه مجد دوستان حافظ لقمي مدلو شامر مدلو سارنگ دلو محمد قاسم دلو حافظ جان محمد عبد کے کوڑ سارا سلام ریس دلو ائی بابر بابا کے فرزانا پروین جو کلام بدرہ جو مجھے ہتھ جو رمال دے ککھ نڈ جا مجھے پیار وا بابر با تاں جی پروگرام سا مروا تا میڈم کرم جی پروگرام جی چھڈن جی گل پکی بابا مہربانی کرے پروگرام نہ چھڈیو یار اس پانی پروگرام روز بدھن آیا
1: हाँ यार यह न्यूज अथव बाकी अल्लाह खैर कद इनशाला कुछ दिन का बाद में वरी प्रोग्राम शुरू कंदी पर अवज सेल्फीज जदी तो मजो थी वो अवज की फरमाइश के कोशिश क्या प्रोग्राम में शामिल कर अच्छा इन जस्ट अच्छा कुछ मैसेज जी कुछ देर पैर मोकिल बरबानी रीसेंट कर व्हाट्सएप की रिफ्रेश किया है दैट्स वाई तवज वॉइस नोट्स सही तरह न पौता है वॉइस नोट
2: السلام علیکم آوایا نظیر کو سفرام بلوچستان پروگرام بہترین آیا ہے میں ٹیکنیکل بیٹری تمام بہترین آیا ایسا لگا رہا ہوں بہترین رزلٹ آیا چہرہ تمام بہترین کرے تو آوایا نظیر کو سو
1: اوکے ادا نظیر خوسو صاحب تاں جی مہربانی تاں پروگرام میں شامل تھیا ایکڑو ہی وائس نوٹ ائی ہی چھا پچون لیٹس سی
3: السلام علیکم اداد چال ٹھیک ہے ادا ملارکانی کا کشپ زیراتی گلایا اداد تاں جو پروگرام تمام سٹھو ہوا بیسٹ تھا اسا کہ تاں جو پروگرام تمام سٹھو لگندو ائے تاں جی جکا چوائز ا او تاں جی سونگ تمام سٹھا تاں بدھائندا ہو تاں جی وڈی وڈی مہربانی ا ہیمن ایچس ڈائمنڈ گلو بیٹی کریم بھی تمام سٹھی ا وا تمام سٹھی ا ادا اسا جی کر کے استاد اسا کی کو सुठो मुमताज लाशारी जो सॉन्ग बुधायो अदा ता वॉइस भी न पिल न कंदा आयो असन जा प्ले तारे डिलीवर थिनर पर ता सीन नायो कंदा पो ये भी प्ले कंदा के थैंक यू
1: ऑल राइट अदी कशव थैंक यू सो मच ता जॉइन कयो प्रोग्राम में आई ये पे थे ता जने वॉइस नोट्स कयो पियो ना त असा जो जो को प्रोग्राम आन उ करी के रिकॉर्डेड हले पयो त न जले उ मिस पया थियो न बहरहाल मा गानो प्ले किया पयो तमाम प्यारो हियर फरजाना परवेज जी आवाज में ठीक है उ बुध जो देन मा तवा जी फरमाइश थी मुमताज लाशारी भी प्ले कंदो ठीक है थैंक यू एकड़ो ही वॉइस नोट
4: बाबा जानी अस्सलाम वालेकुम या अली ले सलाम अदर सर केड़ा न खुश है तो भी सैया मा जवार मोहम्मद बचल शंपण में गला नारो 186 अदर ए तो आज प्रोग्राम माशाल्लाह तमाम बेहतरीन तमाम सुठो पेले से रहमी बेटी क्रीम जी तमाम प्रोग्राम

0: जेके डियन तव्हां जे चेहरे खे कुदरती साफ़ ऐं चमकदार ग्लो रोज़ानो इस्तेमाल करियो हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम ऐं हासिल करियो नओ ग्लो नओ एतमाद हर ॾींहुं हुजे हिकु नओ ग्लो हिकु नओ कॉन्फिडेंस हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम
1: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज
2: صدر آصف علی زرداری سے وزیر اعظم شہباز شریف تھی والے صدر میں ملاقات نائب وزیر اعظم اسحاق ڈار اسپیکر ریاض صادق گھرو وزیر محسن نقوی ہیں بیا بھی ملاقات میں شریک ملاقات میں ملک کی مجموعی صورتحال افغانستان بابت معاملن خطے کی تبدیل تھیندڑ صورتحال سے گالوں مارکا حق کے شہیدن پاک فوج کے بھیٹا پیش کی وئی صدر آصف علی زرداری چھو تو وچ اوبھر کی چکتاڑ سپلائی چین متاثر تھن باوجود عوام کے ود کا ود ریلیف فراہم کیا وجے